आसुक जरा खनालाइका बिरलाल जमातियानी खोक्ती र चाबमुङ आकाशवाणी आगरतला अबनी लगिन पाइखा तिनी नि सान्जा जरानी कक ब्रक पान्दा जतन न हर्का हाम।

मोटाङ च्याङ्गेरवान मन्त्रीवक्रक नरेन्द्र मोदी मान्जाकमानी बिसिङतुई पश्चिमबङ्गनी पुइला बिजेपीनी मन्त्री अक्राङ्गै समाइटाङका शुभेन्दु अधिकारी बसङनी जतेनी काहाम उङ्जाक काइथाम हाङकर्नी बिसिङ नानाजी देशमुख काहाम कोक पञ्चायत सकात सतता विकास सकातनी बागै सिपाही जलाहाङकर चङ्जाखा हायुङ कक्लब नै रविन्द्रनाथ ठाकुरनी आचाइमा सालन तिनी जुडा जुडा पान्दानी बिसिङतुई जाइ जाइ खेबरम रुई पालाइजाखा हास्तेनी सङ्गभरी कमिसन एडिसिनी भिलेज कमिटिनी सङ्गभरिनी बागै तिनी सिमितियार क्लाइमा स्याङ्ग्रेखा मन्त्रीवक्रक नरेन्द्र मोदी खना